0: की स्पेशल क्वालिटी सोप और सेवैया।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम। FM 100 के सब सुनने वालों को अस्सलामु अलैकुम। सुबह की नशियात में हम आपको खुशामदीद कहते हैं। अब आप FM 100 से सुनेंगे तिलावत कुरान पाक। 18वां सिपारा कद अफलहा, तिलावत कौरी वहीद जफर कासमी, तर्जुमा मौलाना फतेह मोहम्मद जालंधरी, आवाज शमशाद अली खान।
2: أعوذ بالله من الشيطان الرجيم
3: پناہ مانگتا ہوں میں اللہ کی شیطان مردود سے
2: بسم اللہ الرحمن الرحیم
3: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے
2: قد أفلح المؤمنون
3: بے شک ایمان والے رستگار ہو گئے
2: الذين هم في صلاتهم خاشعون
3: جو نماز میں عجز و نیاز کرتے ہیں
2: والذين هم عن اللغو معرضون
3: اور جو بیہودہ باتوں سے منہ موڑے رہتے ہیں
2: والذين هم للزكاة فاعلون
3: اور جو زکاة ادا کرتے ہیں
2: والذين هم لفروجهم حافظون
3: اور جو اپنی شرمگاہوں کی حفاظت کرتے ہیں